0: FM 107 पर अपना बिजनेस एडवर्टाइज करने के लिए आज ही राबता करें, आज ही राबता करें हमारी कतर मीडिया कॉरपोरेशन की मार्केटिंग टीम से। कॉल करें 4488806 पर या ईमेल करें marketing@qmc.qa।
1: आप सुन रहे हैं जुमा रिफ्लेक्शंस विद तलहा अशरफुज़्ज़मान, ओनली ऑन FM 107 दिल से देसी।
2: السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ سامعین کرام، پروگرام جمعہ ریفلیکشن لے کر ایک مرتبہ پھر حاضر خدمت ہوں آپ کا میزبان طلحہ اشرف الزمان۔ اور بتائیے کیا حال چال، کیسا جا رہا ہے، کیا کچھ کرنے کا ارادہ رکھتے ہیں نیکی کے کاموں میں؟ یعنی ہر کسی کے پاس اپنا ایک تصور رہتا ہے نا کہ مجھے یہ کرنا ہے، یہ بھی کرنا ہے، وہ کرنا ہے، تو یہ بہت ہی امپورٹنٹ ہوتا ہے کہ بھائی آپ نے کوئی خاص فیلڈ جو ہے نا چن لیا ہے، اپنے لیے انتخاب کیا ہے، تو ایسا کیا کچھ خاص کام جو آپ اپنے لیے مناسب سمجھتے ہیں آپ کی طبیعت کے ساتھ، اور ایسے آپ نے اسے کیوں اختیار کیا ہے، تو اس سلسلے میں ذرا ہمیں بتائیے، ٹھیک ہے؟ اسٹوڈیو کا نمبر ہے 4434377، اور واٹس ایپ نمبر آپ کو بتا دوں 6662107، ان نمبروں پر آپ رابطہ کر کے بتا سکتے ہیں کہ کیا حال چال، کیا کچھ کر رہے ہیں اور کیوں کر رہے ہیں۔ سامع کرام، سب سے بڑی بات یہ ہوتی ہے نا، میں آپ کو آج کے سوال کو ذرا اور بھی ایکسپلین کروں کہ دانائی عقل مندی کی بات ہوتی ہے کہ آپ یہ پہچانیں کہ اللہ تعالیٰ نے آپ کو کس کام کے لیے زیادہ موزوں صلاحیت، مزاج اور استعداد عطا کی ہے۔ ویسے تو کون سا کام اچھا ہے یہ تو ہر کوئی جانتا ہے کہ یہ کام بھی اچھا ہے، وہ بھی اچھا ہے، یہ بھی اچھا ہے، ٹھیک ہے، لیکن کون سا کام میرے لیے خاص طور پر، میں اس فیلڈ میں جو ہے نا کچھ دکھا سکتا ہوں، کچھ دکھانا تو مقصد نہیں ہے بھائی، کچھ کر سکتا ہوں۔ تو اکثر و بیشتر جب بچے نوجوان آ کر ہمیں پوچھتے ہیں، یعنی ہمیں مطلب ہے، یعنی کسی خاص، میں کہاں اتنا بڑا رہنما بن گیا ہوں مجھے تو کوئی پوچھنے بھی نہیں آتا میں یہ بتا رہا ہوں کہ اکثر و بیشتر جب ہمارے پاس، یعنی ہم سامعین میں سے جو اس طرح کے گائیڈ رہنمائی کرتے ہوں گے اور جو اوور آل ایز اے کنسلٹنٹ کام کرتے ہیں، تو ان کے پاس لوگ آتے ہیں، شرعی کنسلٹنٹ ہوں یا پھر کسی بھی نفسیاتی سائیکولوجیکل، تو وہ بار بار ان کے پاس ایک کیوریسی لے کر لوگ آتے ہیں کہ بھائی ہم کیا کریں، یہ کیسے کر سکیں، اب میرے لیے کون سا زیادہ مناسب رہوں گا، میں کون سی خدمت کر سکتا ہوں۔ تو آج اگر اوور آل اگر یہ سوال سامعین کے لیے بھی میں اوپن کر دوں کہ کون سی خدمت یعنی کرنی چاہیے، آپ اپنی طرف سے کیا سوچتے ہیں، تو مجھے لگتا ہے کہ بہت کم ہی ایسے لوگ ہوں گے جو اس کا صحیح جواب دے سکیں گے، یا پھر انہوں نے اس وے پر پراپر طریقے سے سوچا ہو، ایسے کم لوگ ہی ملیں گے، ٹھیک ہے، چونکہ بس ہم تو ایسے ہی زندگی گزار رہے ہوتے ہیں، اگر بے معنی کہہ لیں وہ بھی ایک حد تک صحیح ہے، چونکہ دنیا کے پیچھے بھاگتے ہوئے ایک جو اہم تصور حیات ہے، اللہ سبحانہ وتعالیٰ نے ہمیں جو اپنا مخلوق بنایا ہے، یعنی مخلوق کے طور پر ہم یہاں ہیں، اللہ کے مخلوق ہیں، اللہ نے ہمیں بنایا تو اس کا مطلب ہے کوئی ایک ہدف ہے، خالق کوئی چیز کسی چیز کو بناتا ہے، اگر کوئی ذات کسی چیز کو بناتا ہے تو اس پہ کوئی ضرور اس کا کوئی مقصد ہوتا ہے نا، بے معنی تو نہیں پیدا کرتا۔ ہاں جی، تو اگر آج کے سوال کو آپ علم کے میدان سے ریلیٹ کریں کہ کوئی اگر علم کے میدان میں ہوں تو شاید کوئی یہ سوچ رہا ہو کہ مجھے تو اگر دینی حوالے سے بات کر، چونکہ جمعہ ریفلیکشن پروگرام ہے تو ہر کوئی جیسے اسلام کو زیادہ بہتر جاننے کے لیے سوچ رہا ہوتا ہے کہ مجھے تو سنٹیکس پڑھنے کی ضرورت ہے، مجھے مورفولوجی پڑھنے کی ضرورت ہے لنگوسٹکس کے حوالے سے، تو علم الصرف، علم النحو، علم التراکیب یہ وہ پڑھوں گا، تو عربی زبان سیکھوں گا، پھر جا کے قرآن سمجھوں گا، پھر جا کے عربی زبان کے بھاری جو اس طرح کی کتابیں ہیں وہ بھی پڑھوں گا، تو پھر جا کے میں منزل مقصود تک پہنچ سکوں گا، اس طرح کے تصورات ہیں۔ مزید دوسرے میدان میں بھی جس کے ساتھ تعلق ہے، تو वो यानी सोचते हैं कि हमें जो है ना इस मैदान में क्या करना चाहिए वो प्रॉपर जो है ना वो तसव्वुर उसके सामने वाज़ह नहीं। सवाल ये है क्या जो मैदान मेरे लिए मौजू है या फिर आपके लिए मुनासिब है, मेरे लिए मुनासिब है क्या वही हर दूसरे इंसान के लिए भी बिदरूरा यानी कंपलसरी वो दूसरे के लिए भी वैसे मुनासिब हो। ये दूसरे सवाल की तरफ हम आ गए। एक तो ये कि आपको अपना फील्ड पता हो, दूसरा ये कि अगर किसी के लिए कोई ख़ास फील्ड है वो उस शोबे में काम कर रहा है तो ये क्या ज़रूरी है कि दूसरे भी उसी फील्ड में काम करें। सपोज़ मिसाल के तौर पर ठीक है आपको लगा कि कोई ख़ास बंदा किसी ख़ास फील्ड में बहुत यानी अच्छा शाइन कर रहा है तो फिर अब आप भी उस ट्रेंड के पीछे उसके पीछे भागने लग गए कि मुझे भी वैसा बनना है वैसा शाइन करना है तो ये गलत है। अच्छा ये गलत और सही का ये जो हुक्म जो आप ही लगाएंगे हम आपसे ही सुनेंगे ठीक है। बस मैं मौजू आपके पेश खिदमत यानी खिदमत में पेश कर रहा हूँ ताकि फिर आप लोगों की कॉल जब वसूल होती है तो आप लोगों की राय भी वहाँ सुन लूँगा कि ये जो तरीक़ा है सोचने का कि दूसरे इस तरह के कर रहे हैं कंपटीशन कि हमें भी इस तरह जो है ना आगे चलकर शाइन होना है तो आप दूसरों की ये नकल उतारते हुए कभी कभार ऐसा होता है कि आप पूरी ज़िंदगी कोई काम कर रहे होते हैं लेकिन आप उस दर्जे तक यानी जो लेवल एक्सपेक्टेड जो लेवल था उस तक आप नहीं पहुंच पाते ठीक है। बल्कि अगर आपने अपना फील्ड इसका इंकशाफ किया होता एक्सप्लोर किया होता यानी दीन के लाइन पर भी यहाँ तक के दीन के मैदान में भी दीन की खिदमत के हवाले से भी दुनियावी उमूर में तो ये बात बिल्कुल फिट है। दीन की खिदमत में भी अगर आपने अपना कोई ख़ास ऐसा मैदान चुन लिया होता और आपने समझ लिया होता तो फिर आप आगे जाके बहुत खिदमत समाज के लिए इस्लामी माशरे के लिए उम्मत के लिए ज़्यादा मुफीद बन सकते थे ठीक है। तो यहाँ अगर हम हमारे आज की जो भी गुफ्तगू हो रही है इस मौजू के साथ अगर हम इस्लामी कोई टर्म को रिलेट करें तो वो क्या होगा बताइए ज़रा एक लम्हे के लिए सोचा। जितनी गुफ्तगू हुई है ये तकरीबन 9 मिनट गुजर चुके हैं हमारे आज के हलके के जो यानी जो सवालात उठाए गए और ओवरऑल मैंने कुछ हिंट्स देने की कोशिश की तो आपको क्या लगता है कौन से टर्म पर हमारी गुफ्तगू होगी। हम जैसे इस्लामी तो काफ़ी सारे टर्म्स होते हैं ना जब गुफ्तगू की जाती है हाँ सब्र की अहमियत बर्दाश्त टॉलरेंस ये वो तो हक बात कहना ये भी एक टर्म है सिद्क सच्चाई ये भी एक टर्म है। तो ये जब मैं कह रहा हूँ कि अपना ख़ास फील्ड ख़ुद तलाश करके निकालो और दीन की खिदमत के लिए मैं कौन सी खिदमत के लिए ज़्यादा मौजूं और मेरी सलाहियत उसमें है इसको आप इंकशाफ करेंगे तो ये इंकशाफ एक्सप्लोर करना और ये तमाम तर जो बातें हो रही हैं ना ये कौन से टर्म

ट्रम्प को इस्तेमाल करते हुए आप ट्रम्प को इस्तेमाल करते हुए ट्रम्प को नहीं तो आप यानी इस मरहले को अचीव कर सकते हैं, क्या लगता है कौन सा टर्म हो सकता है? हाँ, वो दीनी टर्मिनोलॉजी के हवाले से अगर बात करें, दीनी इस्तेलाह में वो है बसीरत। बसीरत तो बसीरत के भी कई मराहल हैं, बसीरत नफ्स, फिर बसीरत अल इख्तियार, तबस्सुर, काफ़ी सारे मराहल हैं बसीरत के। कुरान करीम में इस अल्लाह सुबहान तआला फरमाता है, कुल हाज़िही सबीली अदउ इलल्लाह अला बसीरतिन अना व मन इत्तबअनी व सुबहानल्लाह व मा अना मिनल मुशरिकीन। इसको अगर तिलावत के अंदाज़ में थोड़ा मज़ीद लहन के साथ पढ़ें, أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل هذه سبيلي أدعو إلى الله على بصيرة أنا ومن اتبعني وسبحان الله وسبحان الله وما أنا من المشركين وما أرسلنا من قبلك إلا رجالا نوحي إليهم من أهل القرى أفلم يسيروا في الأرض فينظروا كيف كان عاقبة الذين من قبلهم ولدار الآخرة خير للذين اتقوا أفلا تعقلون. صدق الله العظيم. اللہ سبحانہ وتعالی نے بہت ہی اہم پیغامات دیے ہیں ان آیات میں، تو باذن اللہ تعالی ہماری گفتگو جاری رہے گی، بالخصوص کون سے ٹرم پر؟ بصیرت پر، اور جو جو سوالات اٹھائے گئے ہیں وہ اسی بصیرت سے ریلیٹ کرتے ہیں۔ تو چلیں، چونکہ جمعہ کا دن ہے تو مبارک عمل درود کا عمل ہے، تو اس کو بھی ذرا ہم سماعت فرماتے ہیں۔ سامی یوسف کی زبانی صلی اللہ علیہ وسلم، یہ درود کامل آپ کی پیش خدمت ہے۔

0: काफी है। नतीजा क्या निकलता है? नतीजा ये निकला कि अल्लाह ने आग को हुक्म दिया, कूनी बर्दं व सलामा, आग जो जलाती है वही आग ठंडी हो गई। दूसरे मंजर की तरफ जरा रुख करें तो यहाँ देखते हैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम और सहाबा इकराम रिज़वानुल्लाह अलैहिम अजमईन की सीरत। उहद के बाद सहाबा जख्मी, दुश्मन ताकतवर, खतरा दोबारा हमले का। लोगों ने कहा तुम्हारे खिलाफ लश्कर जमा हो गया है। अब मोमिनों का रद्द अमल क्या था? वो घबराए नहीं बल्कि कहा हस्बुनल्लाह व निअमल वकील, हमारे लिए अल्लाह काफी है और कितना ही उम्दा वो वकील है, वो जिम्मेदार है। हस्बुनल्लाह, अल्लाह हमारे लिए काफी है रिज़्क में, हिफाजत पे, मुश्किल में, फैसलों में। व निअमल वकील, वो बेहतरीन कारसाज है जिस पर भरोसा किया जाए, जिसके सुपर्द मामलात किए जाएं, जो कभी धोखा नहीं देता। सामने किराम, यहाँ हमें तवक्कुल का असल मफहूम समझना चाहिए। ये कलमा जो है ना, जो हम आज आपके साथ शेयर कर रहे हैं, हस्बुनल्लाह व निअमल वकील, ये सिर्फ जबान से निकलने वाला कलमा नहीं, ये दिल की कैफियत है कि मैंने अपना मामला अल्लाह के सुपुर्द कर दिया। तवक्कुल क्या है? तवक्कुल ये है कि असबाब इख्तियार करें लेकिन दिल अल्लाह पर रखें, अल्लाह पर भरोसा करें, कोशिश जरूर करें लेकिन भरोसा अल्लाह पर रखना। कुरान हमें बताता है जब मोमिनों ने मुश्किल देखी तो क्या कहा? कहा हाज़ा मा वअदना अल्लाह व रसूलु, ये वही इम्तिहान है जिसका वादा था हमें अल्लाह ने और उसके रसूल ने हमें इसका वादा किया था। और इस तरह से जो है ना मोमिनीन हस्बुनल्लाह व निअमल वकील मुख्तलिफ आजमाइशों के आमने सामने होते हुए भी वो ये कहते हैं कि अल्लाह हमारे लिए काफ़ी है और वो बेहतरीन कारसाज है। लेकिन उसके बरक्स है मुनाफिकीन की हालत। मुनाफिक क्या कहते हैं? कि ये सब धोखा है। मोमिन क्या कहते हैं? ये अल्लाह का वादा है। जब मुश्किल आती है हम घबरा जाते हैं, लोगों से मदद मांगते हैं, शिकायत करते हैं, लेकिन मोमिन क्या करता है? एक मोमिन को क्या करना चाहिए? उसे सबसे पहले तो अल्लाह की तरफ रुजू करनी चाहिए क्योंकि उसी में दिल का सुकून है और यही तवक्कुल की निशानी है। इमाम राज़ी रहमतुल्लाह कहते हैं मैंने अपनी ज़िंदगी में यही सीखा, जो अल्लाह के अलावा किसी और की तरफ गया वो नाकाम हुआ और जो अल्लाह की तरफ गया वो कामयाब हुआ, उसके तमाम मसाइल पूरे हो गए। तो सामने कराम, अगर आपके हालात ख़राब हों, रास्ता नज़र ना आए या कोई आपको डरा रहा हो तो दिल से कहें हस्बी अल्लाह व निअमल वकील। ये कलमा हमें सिखाता है, ये दुआ हमें बताती है कि अल्लाह काफ़ी है, हालात कुछ भी हों डरना नहीं, असल ताकत ईमान में है। सामने कराम, एक मरतबा फिर आजिज़ी के साथ वो वाली कैफियत के दिल में सुकून, ज़िंदगी में हम अल्लाह पर एतमाद कर रहे हैं और तमाम तर मुश्किलात में वही हमारे मसाइल का हल करने वाला है, तो इस एतमाद और भरोसे की अहमियत को उजागर करते हुए आजिज़ी के साथ ये दुआ पढ़ें हस्बुनल्लाह व निअमल वकील, हमारे लिए काफ़ी है। कौन काफ़ी है? अल्लाह, हस्बुनल्लाह व निअमल वकील, और वो बेहतरीन कारसाज है। इसी के साथ सामीन, प्रोग्राम आज की दुआ के इस हलके से साउंड डिज़ाइनर नदीम अंसारी और मुझे तलहा अशरफ़ ज़मान को आइंदा मुलाकात तक के लिए दीजिए इजाज़त। फी अमानिल्लाह।
1: आप सुन रहे हैं FM 107, FM 107,
2: दिल से देसी। Your health matters. अस्सलाम वालेकुम लिसनर्स, योर हेल्थ मैटर्स, आपकी सेहत अहम है। हम अपनी ज़िंदगी में बहुत सी चीज़ों को अहमियत देते हैं, अपना काम, घर, जिम्मेदारियां, बच्चों की पढ़ाई, ख़ानदान और मुस्तकबिल। लेकिन एक सवाल हमें खुद से ज़रूर पूछना चाहिए कि क्या हम अपनी सेहत को भी इतनी ही अहमियत देते हैं? तो अक्सर हम कहते हैं अभी बहुत काम है, बाद में काम कर लेंगे, ये मामूली सी तकलीफ है, खुद ही ठीक हो जाएगी, चेकअप की क्या ज़रूरत है, मैं तो बिल्कुल ठीक हूँ। लेकिन सेहत का ख्याल सिर्फ उस वक्त नहीं रखना चाहिए जब हम बीमार हों, صحت کی حفاظت بیماری سے پہلے شروع ہوتی ہے۔ روزمرہ زندگی میں چند چھوٹی چھوٹی عادتیں ہماری صحت پر بہت ہی اچھا اثر ڈالتی ہیں۔ سب سے پہلے اپنی غذا پر توجہ دیجیے، کوشش کیجیے کہ کھانے میں سبزیاں، پھل، دالیں، مناسب مقدار میں پروٹینز اور صحت مند غذائیں شامل ہوں۔ بہت زیادہ نمک، چینی اور جو تلی ہوئی چیزوں کو روزانہ کسی بھی طرح اپنی عادت نہ بنائیے۔ دوسری اہم چیز ہے جسمانی سرگرمی، یعنی ایکٹیو لائف سٹائل جو ہے وہی سب سے اہم ہے۔ اگر آپ روزانہ ایکسرسائز نہیں کر سکتے تو کم از کم روزانہ کچھ وقت واک کے لیے ضرور نکال لیجیے۔ مسلسل بیٹھے رہنے کے بجائے درمیان میں آپ اٹھیے، چند قدم، تقریباً 50 سے 100 قدم جو ہے وہ چل لیجیے اور اپنے جسم کو حرکت میں رکھیے، یعنی ایکٹیو آپ رہیے۔ تیسری چیز جو بہت ہی اہم ہے وہ ہے نیند۔ اچھی نیند صرف تھکن دور نہیں کرتی بلکہ جسم اور دماغ کو آرام اور جو نیکسٹ ڈے کے لیے بھی تیار کرتی ہے۔ اور ایک بہت اہم بات وہ یہ ہے کہ اپنے جسم کے اشاروں کو نظر انداز ہمیں نہیں کرنا۔ اگر کوئی مشکل یا کوئی تکلیف بار بار ہو رہی ہے اور غیر معمولی تھکن ہے، وزن میں اچانک تبدیلی آ رہی ہے، آپ کا وزن جو ہے وہ بہت کم ہوتا جا رہا ہے یا بہت زیادہ ہو رہا ہے، اور اسی طرح سے یا کوئی ایسی علامت ہے جو آپ کے لیے نئی ہے، تو مناسب وقت پر ڈاکٹر سے مشورہ ضرور کیجیے۔ یاد رکھیے، صحت ایک دن میں خراب نہیں ہوتی اور نہ ہی ایک دن میں مکمل بہتر ہو سکتی ہے۔ روزانہ کے چھوٹے چھوٹے اور جو پازیٹیو ڈیسیزنز ہیں یا مثبت فیصلے ہیں، وہی اچھی صحت کی بنیاد ہوتے ہیں۔ اسی طرح سے ہمارے جسم میں مسلسل جو اشارے ہمیں مل رہے ہوتے ہیں کہ کبھی بھوک کے ذریعے کہ بھوک آپ کی کم ہو رہی ہے، کبھی تھکن کے ذریعے، کبھی درد کے ذریعے، کہیں نہ کہیں درد جو ہے وہ ہو رہا ہوتا ہے، تو اس کو ہمیں بالکل نظر انداز نہیں کرنا۔ اور کبھی ایسا بھی ہوتا ہے کہ نیند نہیں آ رہی، نیند میں کمی ہو رہی ہے، تو ان چیزوں کو ہمیں اگنور بالکل نہیں کرنا۔ لیکن مصروف زندگی میں ہم اکثر ان اشاروں کو نظر انداز کر دیتے ہیں۔ مثلا اگر آپ مسلسل تھکاوٹ محسوس کر رہے ہیں تو صرف یہ سوچ کر نظر انداز نہ کیجیے کہ کام زیادہ ہے۔ کبھی کبھار تھکن معمول کی جو بات ہے ہو سکتی ہے، لیکن اگر مسلسل تھکن آپ کو رہتی ہے یا آپ کا جو ڈیلی لائف سٹائل ہے یا روزمرہ کی زندگی جو ہے وہ بھی متاثر ہونے لگتی ہے، تو پھر اس کی وجہ جاننا بہت ضروری ہو جاتا ہے۔ اسی طرح بار بار سر درد ہونا یا مسلسل معدے کی تکلیف ہونا، بدہضمی ہونا، اور یہ تمام چیزیں ہمیں نظر انداز نہیں کرنا۔ اور اسی طرح سے سانس پھولنا، چکر آنا یا جسم میں کسی نئی اور غیر معمولی تبدیلی کو بھی نظر انداز نہیں کرنا چاہیے۔ اس کا مطلب یہ نہیں کہ ہر چھوٹی علامت کسی بڑی بیماری کی نشاندہی ہے۔ اکثر علامات کی جو عام وجوہات بھی ہوتی ہیں، لیکن اصل بات یہ ہے کہ ہم اپنے جسم میں ہونے والی تبدیلیوں سے باخبر رہیں۔ اس لیے ہمیں اپنی جسم کی طرف سے کوئی چھوٹا سا چھوٹا اشارہ بھی مل رہا ہوتا ہے تو اس کو نظر انداز مت کیجیے۔ خواتین اپنی صحت کے معاملے میں خاص طور پر خود کو نظر انداز کر دیتی ہیں، اور یہ بہت بڑا ایک مسئلہ ہے۔ گھر اور فیملی کی ذمہ داریوں میں وہ اپنی تکلیف کو بعد کے لیے چھوڑ دیتی ہیں۔ جیسے کہا کہ کہیں درد ہے تو اچھا کچھ آرام آ گیا تو پھر اسے چھوڑ دیا کہ نہیں پھر دکھا لیں گے یا بعد میں ڈاکٹر کو کنسلٹ کر لیں گے، تو ایسا نہیں کرنا۔ مرد حضرات بھی اکثر ڈاکٹر کے پاس جانے سے گریز کرتے ہیں، خاص طور پر جب انہیں لگے کہ میں خود ہی ٹھیک ہو جاؤں گا۔ یہ بہت ہی عام سا جملہ ہے، اور یہ ضرور کہا بھی جاتا ہے کہ نہیں میں خود ہی ٹھیک ہو جاؤں گا، لیکن صحت کے معاملے میں ہر وقت توجہ بہت اہم ہے۔ ایک آسان سا اصول ہے کہ نئی علامت، بار بار آنے والی علامت یا بڑھتی ہوئی علامت کو نظر انداز نہ کیجیے۔ اپنی صحت کے بارے میں سوال پوچھنے میں کبھی بھی آپ شرمندگی محسوس نہ کیجیے۔ ڈاکٹر سے مشورہ کرنا ضروری ہے، کمزوری نہیں ہے، بلکہ اپنی صحت کی ذمہ داری لینا بھی بے حد ضروری ہے۔ اپنی فیملی کے افراد کی علامات پر بھی توجہ دیجیے، خاص طور پر بچوں، بزرگوں اور ایسے افراد کو جنہیں پہلے سے کوئی بیماری ہو۔ آج ہم اپنے آپ سے صرف یہ سوال کریں گے کہ ہمارا جسم ہمیں کیا بتا رہا ہے. اس کے اشاروں کو سنیے, سمجھیے اور ضرورت پڑنے پر بر وقت مدد حاصل کیجیے, کیونکہ صحت کا خیال رکھنے کا بہترین وقت بیماری کے بعد نہیں بلکہ آج ہے. اس لیے ہماری اور آپ کی صحت واقعی اہم ہے.
3: قرآن کو سمجھنے کے لیے آسان کر دیا گیا ہے, البتہ ہر شخص اپنی سمجھ اور طلب کے مطابق اس سے فیض حاصل کرتا ہے, مگر جو بھی قرآن کی صحبت میں بیٹھے وہ خالی ہاتھ نہیں لوٹتا. انسان اس نور ہدایت سے مرحلہ با مرحلہ کچھ نہ کچھ حاصل کرتا رہتا ہے, یہاں تک کہ وہ ایسے معانی اور حقائق تک پہنچ جاتا ہے جو عقلوں کو حیرت میں ڈال دیتے ہیں. تلاوت, تدبر اور فہم قرآن کے ایک خوبصورت سفر میں شامل ہو جائیے طلحہ اشرف الزمان کے ساتھ. پروگرام تحفیم القرآن اتوار سے جمعرات رات 10 بجے سے صرف اردو ریڈیو FM 107 پر.